0: دور ظہور جو کہ قدیم متن کا ترجمہ اور حفاظت پر مبنی تھا، الرازی کی تحقیقات کے لیے ایک مضبوط بنیادی زبان ثابت ہوئی، اور انہوں نے اسے طبی علم کا ایک وسیع دائرہ دے دیا جو انہوں نے اپنی سوچ اور تجربات سے اکٹھا کیا تھا۔ ان کی عظیم شخصیت کی ایک خاص بات یہ تھی کہ انہوں نے یونانی اور رومن علم کی اقداری کو قابل تعریف سمجھا، لیکن انہوں نے صرف ان کی تعلیمات کو قبول نہیں کیا بلکہ ان کے نظریات کو اپنے مشاہدت اور تجربات کے بنیاد پر تنقید اور درست کیا۔ اپنی کتاب شکوک اعلی علی نصور گیلن پر شک، الرازی نے گیلن کے شاندار علمی حدود کا شکریہ ادا کیا اور کہا، مجھے گیلن جیسے عظیم شخص کی مخالفت کرنا افسوسناک لگتا ہے، جس کے علم کے دائرے میں میں نے کافی کچھ سیکھا۔ حقیقت میں وہ استاد ہیں اور میں ان کا طالب علم ہوں، لیکن یہ عزت اور قدر دانی مجھ سے یہ نہیں کہہ سکتی کہ میں ان کی تحقیقات میں جو غلطی ہیں اس پر شک نہ کروں۔ مشہور فلسفی ابو زید احمد ابن سہل البالخی کی رہنمائی میں الرازی نے فلسفے میں غور و فکر کیا اور اپنا فلسفہ ڈھانچہ تیار کیا۔ ان کے طبی استاد علی ابن سہل ربان الطباری، جو سن 838 سے 870 تک زندہ رہے اور جو ایک طبی اور فلسفی تھے، جو میرو تبارستان آج کے ایران میں پیدا ہوئے۔ الطباری جو اصلی طور پر فارسی تھے، بچوں کی تربیت میں ایک رہنما تھے، جیسے کہ ان کی کتاب فردوس الحکمہ میں واضح ہے۔ فردوس ایک مکمل طبی متن ہے جو 7 حصوں اور 30 طرح کے رسالوں میں منتظم ہے۔ طباری کو ان کا مینٹر سمجھا جاتا تھا۔ الرازی نے طب میں گہرائی سے داخل ہونے اور شاید فلسفے میں بھی علم حاصل کرنے کا عمل ابن ربانی کے تعلیم کے ذریعے ہی کیا، اور مقتداری ہاسپٹل میں اپنے علم اور تجربات کو بڑھایا، جہاں بعد میں وہ اس کے شریف یعنی ہیڈ بنے۔ اس کے علاوہ انہوں نے ہنیان ابن اشاق کے ایک شاگرد سے بھی تعلیم لی، جو قدیم یونانی، فارسی اور ہندوستانی طبی روایت اور دوسرے علوم میں گہرا علم رکھتا تھا۔
1: آپ سن رہے ہیں سائنٹسٹ ورلڈ سرور مرزا کے ساتھ، اونلی آن ایف ایم 107، دل سے دیسی۔
0: انہوں نے مختلف مضامین پر 200 سے زیادہ کتابیں لکھی ہیں، جن میں طب، فلسفہ، کیمیا، فسک، علمی آسمانیت، مذہب اور موسیقی شامل ہیں، جس میں سے لگ بھگ 40 اب تک موجود ہیں۔ ان کی کافی کتابیں کھو گئی تھیں اور ان کی کافی کتابیں چرا لی گئی تھیں۔ ان کے کئی کاموں کا لیٹن، فرینچ، اٹیلین، ہیبرو اور گریک میں ترجمہ کیا گیا۔ لگ بھگ 40 ان کی طب کی کتابیں اور رسالے اب تک ایران، بریٹین، فرانس، انڈیا اور یو ایس کے لائبریری آف کانگریس میں موجود ہیں۔ الرازی کے کاموں کی بیبلیوگرافی پر ایک پیپر میں ڈیوراسی 2008 نے 184 کتابوں کا ذکر کیا ہے، جن میں سے 56 کتابیں طب پر، 33 فطری علموں پر، 7 لاجک پر، 10 حساب اور آسمانیت پر، 7 شراحین مختصر اور خلاصے، 17 فلسفی اور فرازی علموں پر، 6 میٹا فزکس پر، 4 الہی علموں پر، 22 کیمیا پر، 2 گمراہ کتابیں اور 10 مختلف فنون پر ہیں۔ ان کی طبی کاموں کا ترجمہ کر کے وہ درمیان واقف یعنی میڈیول یورپین طبی پریکٹیشنرز میں مشہور ہوئے، اور انہوں نے مغربی طبی تعلیم پر خاص اثر ڈالا۔ ان کا سب سے اہم کام ایک طبی انسائیکلوپیڈیا ہے جو الحاوی فی الطب کے نام سے جانا جاتا ہے، جو یورپ میں لائبر کانٹیننٹس کے نام سے مشہور ہے۔ الرازی کی طبی لکھائی میں وضاحت، مفصل ہونا اور عملی اہمیت تھی۔ ان کے کام پوری دنیا میں ترجمہ ہو کر پھیل گئے، جس سے اسلامی دنیا اور میڈیول یورپ میں طبی عالمیت پر اثر ڈالا۔ کتاب الجداری و الحسبہ کو لیٹن میں ڈزن سے زیادہ مرتبہ ترجمہ کیا گیا۔ ان کی چند چھٹی ہوئی کھدائی کام کو مغربی یونیورسٹیز کے طبی کریکولم میں شامل کیا گیا۔ 15th اور 16th صدیوں میں یا سینچریز میں ان کے کام یورپین طبی سکولز میں تعلیم کے لیے ضروری ٹیکسٹ بن گئے۔ 1395 میں الہاوی پارس فیکلٹی آف میڈیسن کے تمام لائبریری کے 9 والیومز میں سے ایک تھا۔ اس کے علاوہ میکس میئرہوف نے کانٹیننٹس کا زندہ بچا ہوا 33 کیس ہسٹریز کا ترجمہ کیا۔ الرازی کا لیٹن ترجمہ شدہ کتب میونچ، پیرس اور ایسکوریل کی لائبریریز میں موجود ہے۔ دوستوں، الرازی کی طبی کردار بہت وسیع اور مختلف تھے، جس میں کئی میدانوں میں انہوں نے کافی ترقی کی اور مختلف بیماریوں کی سمجھ کو بہتر بنایا، جن میں پیڈیاٹرکس، نیورولوجی، سائیکو سومیٹک میڈیسن، فارمکولوجی اور میڈیکل ایتھکس شامل ہیں۔ ان کا سب سے بڑا کام کتاب الہاوی دا کمپریہنسو بک اپنے وقت کے سب سے مکمل طبی مطالعات میں سے ایک تھا۔ یہ انسائیکلوپیڈیا مختلف بیماریوں، ان کے اعمال اور علاج کا تفصیلی واضح طور کرتا تھا، جو کہ کئی ذریعے سے لیا گیا تھا اور الرازی کے کلینیکل آبزرویشنز اور تجربات کو شامل کرتا تھا۔ دوستوں، الرازی نے نیورولوجی، نیورو اناٹومی اور نیورو سرجری میں اہم کھوجیں کی۔ انہوں نے نروز کو پہچانا اور 7 کارنیل نروز اور 31 اسپائنل کارڈ نروز کا تفصیلی واضح کیا۔ انہوں نے کارنیل اور اسپائنل نرو اناٹومی کا اپنے علم کو کلینیکل آبزرویشن کے ساتھ اچھے طریقے سے ملا کر نروس سسٹم میں لیجنز کو درست طور پر لوکلائز کیا۔ اس کے علاوہ انہیں پہلی دفعہ کونکشن کو ایک مختلف نیورولوجیکل حالات کے طور پر پہچاننے والے ڈاکٹر میں سے سمجھا گیا۔ الرازی اپنی پیش رو، چھوٹی اور میزلز کی بیماریوں میں بھی اپنے انقلابی کاموں کے لیے مشہور تھے۔ انہیں اصلی شخص جو اسمال پاکس کا تصور بناتا تھا کہا جاتا ہے۔ اپنے رسالے آن اسمال پاکس اینڈ میزلز میں انہوں نے پہلی مرتبہ ان دونوں بیماریوں کو الگ الگ کیا اور ان کی تفصیلی علمی وضاحت دی۔ ساتھ ہی علاج کے لیے انہوں نے سمٹمز کے شدت کے مطابق مشورے دیے۔ اس کے علاوہ الرازی پہلے شخص تھے جنہوں نے الرجک رائنٹس کو پہچانا۔ اس موضوع پر اپنے ایک مونوگراف میں انہوں نے ایک مریض کا ذکر کیا جو پھولوں کے کھلنے پر کوریزا رائنٹس اور اسنیزنگ کا شکار ہوتا تھا، یعنی الرجی سے متعلق۔ یہ کام بہت اثر انداز تھا اور کئی سالوں تک ایک ریفرنس پوائنٹ کے طور پر استعمال ہوتا رہا، جو الرازی کی ایپیڈیمولوجی اور انفیکشیس ڈیزیز مینجمنٹ میں کردار کو نمایاں کرتا ہے۔
1: آپ سن رہے ہیں سائنٹسٹ ورلڈ سرور مرزا کے ساتھ، اونلی آن ایف ایم 107، دل سے دیسی۔
0: دوستوں، الرازی نے فارماکولوجی میں بھی بہت اہم خدمات کیے۔ انہوں نے علاج کے لیے استعمال ہونے والی دواؤں اور ان کے اثرات کی تفصیلی فہرستیں تیار کیں اور مختلف دوائیوں کے خصوصیت اور اثرات کو دستاویز کیا۔ ان کا تجرباتی اپروچ اور علم کی بنیاد پر فارماکولوجی میں کرنا نئے علاج اور طبی مرکبات کے تجربے کا سبب بنا، جیسے کہ میرکیوریل آئنٹمنٹس کا تعارف۔ انہوں نے اوپیم کے علاجی خصوصیت کا اظہار کیا اور اوپیم کو انستھیٹک کے طور پر استعمال کرنے کا مشورہ دیا۔ انہوں نے اپوتھیکریز میں استعمال ہونے والے مختلف ٹولز بھی تیار کیے، جیسے کہ مارٹرز اور پیسٹلز، فلاسک، اسپیچولز، بیکرز اور گلاس ویسلز، جو فارمیسیز میں 20th سینچری تک استعمال ہوتے رہے۔ دوستوں، انہوں نے کلینیکل آبزرویشن، تجربات اور تجرباتی ریسرچ پر زور دیا۔ जिसने तिब्बी अमालियात में नए उसूल तय किए और बीमारियों के इलाज और समझ में काफी तरक्की की। मिसाल के तौर पर अलराजी ने अपने मरीजों का मुसिफाना डायग्नोसिस करके उनका इलाज किया, जो आज भी मॉडर्न मेडिकल प्रैक्टिस का बुनियादी हिस्सा है। उनकी एक मशहूर कामयाबी ये थी कि उन्होंने हॉस्पिटल्स के लिए बेहतरीन जगह का इंतखाब किया। एक दास्तां ये भी है कि अलराजी को बगदाद में हॉस्पिटल बनाने के लिए एक बेहतरीन जगह का इंतखाब करना था। इस काम के लिए उन्होंने शहर के मुख्तलिफ जगहों पर ताज़ा गोश्त के टुकड़े लटका दिए। कुछ वक्त के बाद उसने गोश्त की जाँच की और वो जगह इंतखाब की जहां गोश्त सबसे देर में खराब हुआ था, जो कि हॉस्पिटल के लिए बेहतरीन जगह थी। उन्हें एक ऐसे डॉक्टर के तौर पर जाना जाता है जो इलाज में सबूत पर मबनी इलाज का हवाला देते थे। आज के मॉडर्न डॉक्टर्स के पास जो एडवांस्ड डायग्नोस्टिक टेस्ट हैं, उनसे पहले अलराजी ने डायग्नोसिस के लिए जहानत और जागदारी से तरीके अपनाए। मिसाल के तौर पर उन्होंने डायबिटीज का इलाज करते हुए एक मरीज को रेत पर पेशाब करने को कहा और अगर कुछ देर बाद रेत पर चींटियां जमा हो गईं तो इसका मतलब था कि मरीज को डायबिटीज या शुगर है, जिसे बहुत से इलाज के इलाकों में पायनियर माना जाता है। अलराजी ने तिब्बी इल्म के कई इलाकों में अहम खिदमात की। उन्होंने पहली दफा प्यूपिल के रोशनी पर रिएक्शन का मुशाहिदा किया और कैटरेक्ट के इलाज का वाज़े बयान दिया और कहा, मैंने प्यूपिल के नीचे हिस्से को काटा और कैटरेक्ट को बाहर निकाला। अपनी मुहिम मोनोग्राफ स्टोन्स इन द किडनी एंड ब्लैडर में उन्होंने किडनीज और ब्लैडर में पत्थर कैसे बनते हैं उसकी तफसील से वजाहत की। अलराजी ने सडन डेथ का लफ्ज 1000 साल पहले अरबिक में इस्तेमाल किया, जो दिल के रोल को सिंकोप और सडन डेथ में समझाने का इजहार करता है। अपनी किताब अखलाक अल तिब मेडिकल एथिक्स में उन्होंने डॉक्टर्स और मरीजों के लिए उसूल बयान किए। इसके अलावा उन्होंने अपनी लिखाई में रूमेटिज्म और गाउट के दरमियान फर्क भी बयान किया। दोस्तों, अलराजी का मेंटल हेल्थ के हवाले से अप्रोच अपने वक्त के लिए इंतहाई इनकलाबी था। उन्होंने जहनी बीमारियों को ऐसे हालातों के तौर पर देखा जो तिब्बी मुदाखलत की जरूरत रखती हैं, और इस तरह उन्होंने उन हवालों से तफसीयाती वजह की नजरियात को चैलेंज किया, जो इन बीमारियों को सुपर नेचुरल असबाब का इखलाकी कमी का नताइज समझते थे। उनका ज़हनियत और साइकेट्री का इल्मी दरियाफ्त काफ़ी तरक्की याफ्ता था। उन्होंने जज्बात और ज़हनी सेहत के जिस्मानी सेहत पर असरात को समझा और साइकोलॉजिकल टेक्निक्स को साइकोलॉजिकल वजाहत के साथ मिलाकर समझा। अलराजी ने तावीन, इनाम और सज़ा के कॉन्सेप्ट्स को भी एक्सप्लोर किया। मिसाल के तौर पर उन्होंने पॉजिटिव रीइन्फोर्समेंट के इंटरनल और एक्सटर्नल फोर्स में फर्क किए, जो नए रवैये और अदब सीखने में मददगार होते हैं। आज के मॉडर्न साइकोलॉजिस्ट जैसे कि बॉलबी, जो अटैचमेंट थ्योरी के मुतवज्जे हैं, की तरह अलराजी ने भी ये पहचाना कि माँ बाप और बच्चे के दरमियान रिश्ते, बचपन की तालीम और परवरिश का असर अडल्ट जिंदगी में एक सेहतमंद शख्सियत के नशोनुमा पर होता है। वो इल्मी साइकेट्री की तारीख में एक कीमती जराया है। अपने तिब्बी मकालमत में अलराजी साइकोसोमैटिक मेडिसिन के एक बुनियादी शख्सियत थे। उन्होंने इलाज के लिए एक इंसाफ और इखलाकी अप्रोच की हमेशा हिमायत की और मरीजों के लिए एक सपोर्टिव माहौल की जरूरत पर जोर दिया। अलराजी ने डॉक्टर पेशेंट रिश्ते को पहचान दी। उन्होंने तबीबों को ये मशवरा दिया कि वो अपने मरीजों का इज्जत और भरोसा कैसे बरकरार रखें। उनका होलिस्टिक अप्रोच, जो कि जिसमें जिस्मानी, नफसियाती और माहौलियाती अनासिर शामिल थे, उनकी सोच को जिंदगी में उतारता था। उन्होंने अपने क्लाइंट्स के साथ इज्जत देखभाल और हमदर्दी से पेश आना, उनकी इलाज की आम उसूलों में क्लाइंट्स थेरेपिस्ट रिश्ते पर तवज्जो देना, खुद को तजजिया फीडबैक का तबादला, खुद पर सोचना रीजनिंग, खुद शाहनसी और असली होने का हौसला शामिल था। दोस्तों, उनकी किताबें उन मनासिक बीमारियों के लिए वजाहत फराहम करती थीं जो 10वीं सदी में मुआशरे को मुतासिर करती थीं। उन्होंने मुख्तलिफ मनासिक बीमारियों के लिए सिम्टम्स, डेफिनीशंस, डिफरेंशियल डायग्नोसिस और इलाज की तफसील से वजाहत दी थी। मिसाल के तौर पर शिजोफ्रेनिया जैसे हालात को मैनिक डिप्रेशन साइकोसिस से अलग किया था। अलराजी अपनी मशहूर तिब की किताब किताब अल हावी में एक बाब लिखते हैं जो मनासिक बीमारियों गुणों से मुताल्लिक है, जिसमें उन्होंने देखा कि एक कन्फ्यूजनल स्टेट यानी इख्तलात अक्सर बुखार और जिस्मानी बीमारी के बाद होती हैं। उन्होंने मेलनकोलोनिया और गुनन यानी पागलपन के दरमियान फर्क वाज़े किया, ये बीमारी से मुतासर शख्स परेशान और मुसलसल जहनी तौर पर उलझा होता है और उसकी सोच का पूरी तरह से जवाल होता है, जबकि मेलनकोलिया में सोच बस गलत रास्ता इख्तियार करती है। उन्होंने ये भी वादे किया कि मजनून यानी पागल एपिलेप्टिक नहीं होता, क्योंकि एक एपिलेप्टिक शख्स दूसरे वक्त सेहतमंद होता है, सिवाय उस वक्त के जब उसे दौरा पड़ता है। राजी ने साइकोथेरेपी की हिमायत की थी। उन्होंने ये जोर दिया कि डॉक्टर के पॉजिटिव कमेंट्स मरीजों को अपलिफ्ट कर सकते हैं, उनकी वेलबींग को बेहतर बना सकते हैं और उनकी रिकवरी को तेज कर सकते हैं। अलराजी ने यह भी माना था कि अचानक और तेज जज्बाती रिएक्शन से साइकोलॉजिकल, साइकोसोमैटिक और ऑर्गेनिक डिसऑर्डर्स में तेजी से बेहतरी आ सकती है। उन्होंने साइकोथेरेपी का एक सिंपल लेकिन डायनेमिक तरीका इस्तेमाल किया। अलराजी ने यह भी कहा था कि रिलीजियस कंपल्शन को रीजन के जरिए हल किया जा सकता है ताकि बेहतर मेंटल हेल्थ हासिल हो। इस तरह उन्होंने ऑब्सेशन बिहेवियर के लिए एक बेसिक फॉर्म ऑफ कॉग्निटिव थेरेपी भी अपनाई थी। मजहबी और कॉग्निटिव थेरेपी के अलावा अलराजी ने म्यूजिक थेरेपी भी इस्तेमाल की थी।
1: आप सुन रहे हैं साइंटिस्ट वर्ल्ड सर्वर मिर्जा के साथ ओनली ऑन एफएम 107 दिल से देसी।
0: उन्होंने मेंटल हेल्थ और सेल्फ एस्टीम को इंसान की ओवरऑल हेल्थ और वेल बीइंग के लिए बहुत जरूरी फैक्टर्स माना। अ साउंड माइंड इन अ हेल्दी बॉडी का कॉन्सेप्ट अपनाते हुए उन्होंने कई मरीजों की मदद की थी जिन्होंने कंप्लीट हेल्थ हासिल की। उन्होंने ये भी कहा था कि क्रोनिक इंट्रासाइकिक कॉन्फ्लिक्ट्स कई फिजिकल डिसऑर्डर्स का सबब बन सकते हैं, जैसे कि उनके काम अल-तिब अल-रूहानी में बयान किया गया है। मिसाल के तौर पर उन्होंने कहा था, अगर डॉक्टर को शक हो तो भी उन्हें हमेशा मरीज में उम्मीद डालनी चाहिए, क्योंकि जहनी हालत का असर जिस्म पर पड़ता है। प्रिंस मंसूर जो कि रे के गवर्नर थे, को रियोमेटिक या साइकोसोमेटिक कंडीशन से जो सीवियर जॉइंट और बैक पेन का सबब बन रही थी और उनके मूवमेंट्स को मुश्किल बना रही थी, इलाज करते वक्त अलराजी ने साइकोथेरेपी का सहारा लिया जबकि ट्रेडिशनल मेडिसिन काम नहीं कर रही थी। उन्होंने सबसे तेज घोड़ा और एक म्यूल का तलब किया और फिर प्रिंस मंसूर को शहर के बाहर एक तुर्किश हॉट बाथ में ले गए, जहां

0: ایران نے اعلان کیا ہے کہ اس کے فضائی دفاعی نظام نے ایران کی جانب سے کیے گئے متعدد حملوں کو ناکام بناتے ہوئے انہیں فضا ہی میں تباہ کر دیا۔ آج جاری کردہ بیان میں جنرل کمان نے کہا کہ ایران کی جانب سے منظم جارحانہ طرز عمل کا سلسلہ جاری ہے، جس کے تحت میزائلوں اور ڈرونز کے ذریعے شہریوں کو نشانہ بنانے کی کوشش کی گئیں۔ بیان میں ان حملوں کو بین الاقوامی انسانی قانون کی صریح خلاف ورزی قرار دیا گیا۔ اردن کے فضائی دفاعی نظام نے ایران کی جانب سے داغے گئے 5 میزائلوں کو تباہ کر کے زرقہ گورنری کے علاقے ارزق کو نشانہ بنانے کی کوشش ناکام بنا دی ہے۔ اردن کی مسلح فوج کے جنرل کمانڈ کے ایک فوجی عہدیدار نے تصدیق کی ہے کہ میزائلوں کو فضائی میں روک لیا گیا، تاہم ان کے ملبے کے کچھ حصے زمین پر گرے۔ امریکی سینٹرل کمانڈ سینٹ کام نے کل منگل کی رات دیر گئے اعلان کیا کہ اس نے ایران کے خلاف سیلف ڈیفنس یعنی دفاعی کارروائی کے تحت حملے شروع کر دیے ہیں۔ امریکی سینٹرل کمانڈ کے مطابق یہ کارروائی اس واقعے کے جواب میں کی گئی ہے جس میں ایک امریکی فوجی اپاچی ہیلی کاپٹر کو گزشتہ روز مار گرایا گیا تھا۔ بیان میں کہا گیا کہ یہ آپریشن غیر منصفانہ ایرانی جارحیت کے جواب میں ایک متناسب رد عمل ہے۔ اس سے قبل منگل کے ہی روز امریکی صدر ڈونلڈ ٹرمپ نے الزام عائد کیا تھا کہ ایران نے اسٹریٹ آف ہرمز میں گشت کے دوران ایک امریکی فوجی ہیلی کاپٹر کو نشانہ بنا کر مار گرایا ہے، اور انہوں نے کہا تھا کہ امریکہ اس کا جواب ضرور دے گا۔ پاکستان کے چیف آف آرمی اسٹاف فیلڈ مارشل عاصم منیر نے کل پاکستان کے دورے پر آئے ہوئے لبنان کی مسلح فوج کے کمانڈر اینڈ چیف جنرل رڈولف ہیکل سے ملاقات کی۔ ملاقات میں دونوں رہنماؤں نے دو طرفہ فوجی تعلقات کو مزید مضبوط بنانے، باہمی دلچسپی کے امور اور علاقائی سیکیورٹی کی صورتحال پر تبادلہ خیال کیا۔ دونوں فریقین نے تربیتی تعاون کو وسعت دینے اور دونوں ممالک کی مسلح افواج کے درمیان ادارہ جاتی روابط کو مزید مستحکم بنانے کی ضرورت پر زور دیا۔ فیلڈ مارشل عاصم منیر نے پاکستان اور لبنان کے تعلقات کی اہمیت کو اجاگر کرتے ہوئے کہا کہ پاکستان اپنی دفاعی شراکت داری کو بڑی قدر کی نگاہ سے دیکھتا ہے۔ انہوں نے پاکستانی فوج کے اس عزم کا اعادہ بھی کیا کہ وہ لبنانی مسلح افواج کے ساتھ دفاعی تعاون کو مزید وسعت دینے کے لیے پرعزم ہے۔ اس موقع پر پاکستان آرمی، لیبنیز آرمڈ فورسز اور آرمڈ فورسز کے درمیان تعلقات کو خطے میں استحکام اور سیکیورٹی تعاون کے فروغ کے لیے اہم قرار دیا گیا۔ برطانیہ، کینیڈا، فرانس، ناروے، نیوزی لینڈ اور آسٹریلیا نے مشترکہ طور پر اسرائیلی افراد اور تنظیموں کے خلاف مربوط پابندیوں کا اعلان کیا ہے، جن پر مقبوضہ مغربی کنارے میں آبادکاروں کے تشدد کو مالی معاونت فراہم کرنے، اس کی حمایت کرنے اور اس میں ملوث ہونے کے الزامات عائد کیے گئے ہیں۔ مشترکہ بیان میں کہا گیا ہے کہ ان اقدامات کا مقصد انتہا پسند آبادکاروں کو فلسطینی شہریوں کے خلاف تشدد کے واقعات پر جواب دہ ٹھہرانا ہے، اور اسرائیلی حکومت پر زور دیا گیا ہے کہ وہ مؤثر احتساب کو یقینی بنائے۔ بیان میں مزید خبردار کیا گیا کہ اگر صورتحال کو بہتر بنانے کے لیے فوری اور سنجیدہ اقدامات نہ کیے گئے تو مزید کارروائی بھی کی جا سکتی ہے۔ دوسری جانب برطانیہ نے اپنی کمپنیوں سے مطالبہ کیا ہے کہ وہ اسرائیلی بستیوں سے منسلک سرگرمیاں ختم کریں، جبکہ فرانس نے اسرائیلی وزیر خزانہ بیزالیل سمٹریچ، متعدد آبادکاری رہنماؤں اور کچھ آبادکاروں پر داخلے کی پابندیاں عائد کرنے کا اعلان کیا ہے۔ فرانس نے اس موقع پر دو ریاستی حل کی اپنی حمایت کا اعادہ بھی کیا۔ سامعین، خبروں کے اس مرحلے میں ایک مرتبہ پھر سماعت کیجیے نیوز ہیڈ لائنز۔ صاحب سمو امیر نے آج جمہوریہ پرتگال کے صدر کو ان کے ملک کے قومی دن کے موقع پر مبارکباد کا برقی پیغام ارسال کیا ہے۔ وزیر اعظم و وزیر خارجہ کی زیر صدارت آج دیوان امیری میں کابینہ کا معمول کا اجلاس منعقد ہوا، جس میں اہم فیصلوں اور سفارشات سے آگاہ کیا گیا۔ وزارت دفاع نے اعلان کیا ہے کہ قطری ماؤں کے بچوں اور قطر میں پیدا ہونے والے غیر قطری مقیم افراد کو اب نیشنل سروس پروگرام میں شمولیت کا موقع دیا جائے گا، اور پروگرام مکمل کرنے والوں کو پرماننٹ ریزیڈنسی حاصل کرنے میں بھی ترجیح دی جائے گی۔ اور امریکی سینٹرل کمانڈ نے کل منگل کی رات دیر گئے اعلان کیا کہ اس نے ایران کے خلاف سیلف ڈیفنس کے تحت حملے شروع کر دیے ہیں۔ اردو ریڈیو ایف ایم 107 سے آج کا دوسرا مفصل نشریہ اپنے اختتام کو پہنچا۔ اسٹوڈیو سے تکنیک معاون اسیلہ بھنڈار اور نیوز اسٹوڈیو سے اسماعیل خان کو دیجیے اجازت۔ اپنا خیال رکھیے، اللہ حافظ۔
1: ہمارا اگلا بلٹن صبح 9 بجے پیش کیا جائے گا۔ سنتے رہیے ایف ایم 107۔
2: का पहला देसी रेडियो स्टेशन FM 107 दिल से देसी।
3: अस्सलामु अलैकुम वरहमतुल्लाहि व बरकातुहु। दोस्तों, मेरे यानी सरवर मिर्ज़ा के साथ आइए जानते हैं वज़ारत दाखला से वीकली अपडेट।
4: हर हफ्ते की सबसे जरूरी अपडेट लेकर आ रहे हैं आरजे सरवर एमओआई वीकली अपडेट प्रोग्राम में। एमओआई वीकली अपडेट प्रोग्राम में वज़ारत दाखला की हर एक एक्टिविटी, जरूरी खबरें और आपकी फैमिली के लिए इम्पोर्टेंट अवेयरनेस, सब कुछ मिलेगा यहाँ, कुछ मिलेगा यहाँ। और जानिए वो सब जो आपके लिए मैटर करता है। एमओआई वीकली अपडेट, एमओआई वीकली अपडेट, आपका वीकली डोज ऑफ न्यूज एंड मच मोर विद आरजे सरवर, विद आरजे सरवर।
3: गल्फ कॉपरेशन काउंसिल के ममालिक के सिक्योरिटी इदारों के दरमियान मुश्तरका सिक्योरिटी कॉपरेशन को मजबूत बनाने और तजुर्बात के तबादले के सिलसिले में जुवेनाइल पुलिस डिपार्टमेंट ने रॉयल ओमान पुलिस के जुवेनाइल पुलिस यूनिट के एक वफद का इस्तकबाल किया। इस वफद का खैर मकदम डायरेक्टर जुवेनाइल पुलिस डिपार्टमेंट ब्रिगेडियर मोहम्मद मुबारक अल शाफी ने किया। असिस्टेंट कमांडर जुवेनाइल पुलिस यूनिट लेफ्टिनेंट कर्नल खालिद बिन खमीस अल सियाबी ने ओमानी वफद की कयादत की। इस दौरे का मकसद तावन को फरोग देना, तजुर्बात का तबादला करना और जुवेनाइल्स के तहफ्फुज और रिवायती बिगाड़ से बचाव के हवाले से बेहतरीन तरीकों का जायजा लेना था, ताकि इस ग्रुप के लिए प्रिवेंटिव और अवेयरनेस एफर्ट्स को सपोर्ट किया जा सके। दौरे के दौरान वफद को डिपार्टमेंट के ऑपरेशनल मैकेनिज्म्स और उसके अप्रूव्ड प्रिवेंटिव और अवेयरनेस प्रोग्राम्स के बारे में ब्रीफिंग दी गई। प्रोग्राम में डिपार्टमेंट के मुख्तलिफ हिस्सों का फील्ड टूर भी शामिल था, साथ ही एक प्रेजेंटेशन दी गई जिसमें इसके रोल्स और जिम्मेदारियों को वाज़े किया गया और 2026 के लिए डिपार्टमेंट की एजुकेशनल और अवेयरनेस प्लान का जायजा भी पेश किया गया। दोस्तों, आपका ट्रैम से मुतालिक ट्रैफिक साइंस और सिग्नल्स का ख्याल रखना आपकी पब्लिक सेफ्टी और ट्रैफिक रूल्स की पाबंदी दिखाता है। हमेशा होशियार रहें और इन तदाबीर पर अमल करके सबकी हिफाजत को यकीनी बनाएं। आइए कुछ जरूरी एहतियात जानते हैं। कीप क्रॉसिंग क्लियर। ट्रैम के क्रॉस होने वाली जगह को हमेशा खाली रखें। इसे ब्लॉक करना मुसाफिर के लिए खतरा पैदा करता है और सर्विस में रुकावट बन सकता है। ट्रैम वे लुक बोथ वेज। ट्रैम दोनों तरफ से आ सकती है। क्रॉस करने से पहले दोनों तरफ देखना जरूरी है। ट्रैम ओनली लेन। ये लेन्स सिर्फ ट्रैम के लिए होती हैं। ड्राइवर्स को चाहिए कि इनमें गाड़ी ना चलाएं। शेयर ट्रैम एंड व्हीकल लेन्स। ऐसे एरियाज में गाड़ी एहतियात से चलाएं और हमेशा ट्रैम को तरजीह दें। कीप द क्रॉसिंग एरिया क्लियर। ट्रैम के गुजरने वाली जगह को हमेशा साफ और खुला रखें। अपनी और दूसरों की हिफाजत के लिए ट्रैफिक रूल्स और रोड एटिकेट का पाबंद रहना जरूरी है। एस्टैब्लिशमेंट और अथॉरिटीज सिक्योरिटी डिपार्टमेंट ने फोर्थ गल्फ गेम्स दोहा 2026 की सिक्योरिटी ड्यूटीज में हिस्सा लेने वालों की एक तकरीमी तकरीब का एहतमाम किया। ये टूर्नामेंट 11 मई से 22 मई 2026 तक रियासत कतर में मुनक्किद हुआ। डायरेक्टर जनरल टूर्नामेंट ऑर्गेनाइजिंग कमेटी शेख खलीफा बिन खालिद अल फानी, डायरेक्टर जनरल सिविल डिफेंस मेजर जनरल हमद उसामा अल दाहिमी, डायरेक्टर एस्टैब्लिशमेंट एंड अथॉरिटीज सिक्योरिटी डिपार्टमेंट स्टाफ ब्रिगेडियर खालिद बिन अहमद अल फानी और चेयरमैन सिक्योरिटी कमेटी मेजर सईद जुमा अल हितमी इस तकरीब में शरीक हुए। इसके अलावा मुतअद्दिद आला अफसरान, सिक्योरिटी इदारों के नुमाइंदे और जीसीसी ममालिक के चंद बड़े खिलाड़ी भी मौजूद थे। तकरीब के दौरान एक डॉक्यूमेंट्री फिल्म भी दिखाई गई जिसमें टूर्नामेंट के दौरान सिक्योरिटी और इंतजामी कामयाबी के अहम पहलुओं को नुमाया किया गया। इसके बाद मिनिस्ट्री ऑफ इंटीरियर के मुख्तलिफ डिपार्टमेंट्स, सिक्योरिटी एजेंसीज और शामिल अफसरान को उनकी खिदमात के लिए एजाजात से नवाजा गया। इन कोशिशों ने टूर्नामेंट को कामयाब बनाने में अहम किरदार अदा किया और रियासत कतर की बड़ी स्पोर्ट इवेंट को आला सिक्योरिटी और सेफ्टी मायार के मुताबिक मुनज्जम करने की सलाहियत और तजुर्बे को वाज़े किया। टनल्स से गुजरने के दौरान महफूज ड्राइविंग के लिए जरूरी है।

0: कितनी देर से है. अमूमन लोग कंप्लेन करते हैं कि हमें लॉन्ग स्टैंडिंग नेक पेन रहा है, अब उसके बाद हमें बाजू में फील होना शुरू हो गया है कि नंबनेस, ठीक है ना. तो चंद महीनों की या चंद सालों की हिस्ट्री जो है वो पीछे होती है नेक में, नेक पेन की. अचानक से जो है वो नहीं जाना शुरू करता अमूमन, अगर तो कोई इंजरी नहीं हुई तो. अमूमन जो फर्स्ट सिम्टम्स जो पेशेंट कंप्लेन करते हैं वो बेसिकली पिंस एंड नीडल्स या पेरिस्थीसिया कहते हैं कि हमें फिंगर टिप्स के ऊपर पिंस एंड नीडल्स फील हो रही.
1: अच्छा, जैसे सुइयां चुभ रही.
0: सुइयां चुभ रही हैं,
1: ठीक है,
0: ठीक है ना, ठीक है. और या फिर वो कहते हैं कि जी ये नमनेस शुरू हो गई है हमें,
1: ये सुन हो रहा है,
0: ये सुन हो रहा है, ठीक है ना,
1: ठीक है.
0: और फिर पेन की कंप्लेन भी हो सकती है, ठीक है ना. फिर मैंने बताया कि वो एक स्पेसिफिक डिस्ट्रीब्यूशन में पेन होगी
1: जी,
0: ठीक है ना, ठीक. उसको हम कहते हैं खास डर्माटोम जो स्किन का होता है उसमें वो पेन आएगी. और वो अकॉर्डिंग टू द लेवल ऑफ कंप्रेशन, जैसे मैंने बताया कि मुख्तलिफ जो वर्टिब्रीज हैं उसके अंदर हर लेवल पे एक एक नर्व है राइट एंड लेफ्ट साइड पे, जिस लेवल पे होगी उस पर्टिकुलर नर्व के डिस्ट्रीब्यूशन में ही पेन आएगा, और वो नर्व ही अफेक्टेड होगी, उससे रिलेटेड मसल्स और उससे रिलेटेड नंबनेस डिवेलप होती है. तो जब हम देख लेते हैं हिस्ट्री से और क्लिनिकल एग्जामिनेशन से, जो अगला स्टेप होता है वो डायग्नोसिस का होता है. ज़्यादातर लोग जो है वो एक्सरेज कराते हैं, ठीक है ना. लेकिन एक्सरे ठीक है, वो एक बेसलाइन इन्वेस्टिगेशन हो सकती है कि वो इजीली अवेलेबल है. उसमें हमें ज़्यादातर जो है वो बोन्स का बोन्स हम देख सकते हैं, डिस्क उस पर नज़र नहीं आते.
1: अच्छा,
0: लेकिन एक इनडायरेक्टली उस पर आप you know you can imagine that there is the height of the disc is reduced. उससे अंदाज़ हो सकता है कि हो सकता है यहाँ पे problem हो, but that's not the right kind of investigation to comment on.
1: ठीक.
0: इसका जो सबसे जो specific investigation है वो है MRI.
1: अच्छा, MRI. ठीक.
0: Okay. So वो MRI जो हम कराते हैं उससे हमें bones भी नज़र आती हैं, उससे हमें स्पाइनल कार्ड भी नज़र आएगा, उससे हमें डिस्क भी नज़र आएगी, उससे हमें कौन सी नर्व है और कितना कंप्रेशन है उसके ऊपर सब कुछ नज़र आएगा. एंड देन वी हैव मोर इन्फॉर्मेशन जो आपको एक्सप्लेन कर सकते हैं कि जी कितना है,
1: ठीक.
0: और उससे आपको MRI गिव अस फुल पिक्चर ऑफ द, और उसी के बेस पर हम डिसाइड करते हैं कि आपकी जो सिम्टम्स हैं वो उसके साथ उसी लेवल पे कोरिलेट कर रही हैं जिस लेवल पे आप डिस्क्राइब कर रहे हैं,
1: ठीक,
0: ठीक है ना,
1: ठीक है.
0: और हमें जो पता चल जाता है कि राइट है लेफ्ट है
1: जी,
0: ठीक है ना, और नर्व किस साइड पे जा रही है,
1: ठीक. चलिए, जैसे आज हम बात कर रहे हैं नेक पेन की, तो आप कोई भी सवाल पूछना हो या आपने कॉल करनी है तो आप हमें कॉल कर सकते हैं 4434377 पर. व्हाट्सएप पर हम कॉल जो है वो नहीं रिसीव कर सकते, जैसे कि हमारे लिसनर्स की आ रही हैं कॉल्स. तो आप अगर कॉल करना चाहें तो 4434377 पर आप हमें कॉल कीजिए, ठीक जी. जैसे कि डॉक्टर साहब ने बताया कि डायग्नोसिस में सबसे अहम जो है वो MRI है.
0: MRI है
1: जी, ठीक.
0: तो जब MRI पे हमें बहुत सी इन्फॉर्मेशन मिल जाती हैं, फिर जो हमने आपसे हिस्ट्री में और क्लिनिकल एग्जामिनेशन पे देखा है, दिस इज़ वेरी इंपॉर्टेंट. बिकॉज बाज़ुकात आप पेन राइट साइड पे कंप्लेन कर रहे होते हैं और डिस्क आपको कंट्रोल दूसरी साइड पे होती है
1: जी,
0: ठीक है ना,
1: ठीक है.
0: तो उस सूरत में हम देखते हैं कि वाकई ये जो नर्व है ये कंप्रेस है, हो सकता है कि हो थोड़ी बहुत अफेक्टेड, लेकिन सिम्टम आपकी दूसरी साइड पे.
1: तो ये ऐसे क्यों?
0: ऐसा इसलिए हो जाता है कि वो नर्व वो सेंटर में होती है डिस्क, ठीक है ना. सो वी कैन नॉट डिफरेंशिएट विच साइड इज विच, और दिस नर्व हैज बीन अफेक्टेड इन द पास्ट. ओके,
1: ठीक.
0: तो इस सूरत में फिर एक और टेस्ट होता है जो हम कंफर्म करने के लिए करते हैं, और वो नर्व्स का टेस्ट होता है. उसको हम कहते हैं नर्व कंडक्शन स्टडी या इलेक्ट्रोमायोग्राफी,
1: ठीक.
0: वो फिर इंडिविजुअली आप एक एक नर्व्स पे उसकी डिस्ट्रीब्यूशन में चेक करते हैं करंट उसका
1: जी.
0: और फिर इसको चेक करते हैं कि वाकई कौन सी नर्व इन्वॉल्व है. सो ये डायग्नोस्टिक नहीं है, लेकिन इट्स ए हेल्पफुल इन्वेस्टिगेशन है. फिर हमें हेल्प इस तरह करती है कि हमने MRI भी देख लिया, और फिर हम ये नर्व कंडक्शन स्टडी देखते हैं कि वाकई जो है कौन सी नर्व इन्वॉल्व है, कितनी इन्वॉल्व है,
1: ठीक
0: है ना. तो ये सारी इन्फॉर्मेशन जब हमारे पास आ जाती है, फिर उसके बाद हम डिसाइड करते हैं कि अब आगे क्या करना है.
1: ठीक, ठीक.
2: आप सुन रहे हैं प्रोग्राम हेल्थ गाइड विद डॉक्टर फौजिया शफीक, ओनली ऑन FM 107, दिल से देसी.
1: جنسز آج ہم بات کر رہے ہیں نیک پین کی, اور یہ کہ ڈاکٹر صاحب نے بڑی ڈیٹیل میں ہمیں بتایا کہ کیا کیا اس کی کازز ہو سکتی ہیں اور اس کو ڈائگنوز جو ہے وہ کس طرح سے کیا جا سکتا ہے. اس میں ہسٹری کی بھی بہت اہمیت ہے اور باقی ٹیسٹ جو ہیں وہ تو ہوتے ہی ہیں, پر خاص طور پر ہسٹری ڈاکٹر صاحب جیسے آپ نے کہا کہ بہت اہم امپورٹنٹ ہے. اور یہ کہ جیسے ہی وہ اس کی درد کی جو اس میں ٹائپ آف پین جو ہے وہ کس طرح کی ہوگی ڈاکٹر صاحب,
0: جو اس جو
1: جیسے بعض دفعہ کہتے ہیں کہ پنچنگ ہے, بعض دفعہ ڈفرینٹ ٹائپس کی جیسے ہوتی ہیں, تو اس میں
0: کیونکہ نرو کا پین ہے تو اس کو عموماً جو ڈسکرپشن ہے اس کی الیکٹریکل شاک لائک پین.
1: ٹھیک
0: ہے نا, کیونکہ نرو میں ہے تو اگر آپ کو جو نیورل پین ہوگا یا نیوروپیتھک پین ہوگا اس میں الیکٹریکل شاک لائک سنسیشن ہوں گی, برننگ ہوگی, ٹھیک ہے نا. بعض کا تو آپ ڈسستیزیا کہتے ہیں کہ آپ ٹچ کرتے ہیں آپ کو ڈفرینٹ سینسیشن فیل ہوتی ہے, یا ہائپرستیزیا کہتے ہیں کہ آپ ٹچ کرنے سے آپ کو بہت زیادہ پین شروع ہو جاتی ہے, ٹھیک ہے نا. اس کے علاوہ آپ کو نمنس ہو سکتی ہے, سینسری ڈسٹربینسز کسی قسم کی بھی وہ آپ فیل کر سکتے فیل ہوتی ہے. تو اگر اس قسم کی ساری سمٹم ہیں تو یہ پین جو ہے نرو کی وجہ سے, اور اگر یہ سمٹم نہیں ہے تو پھر وہ پین جو ہے وہ مسلس کی وجہ سے ہے یا بونس کی وجہ سے ہے.
1: ٹھیک, جینسز میں جیسے آپ کہہ رہے ہیں کہ ریپیٹ کریں نمبر, میں دوبارہ ریپیٹ کر دیتی ہوں, 444-3477 اس پر آپ ہمیں کال کر سکتے ہیں. اور اگر واٹس ایپ پر جیسے کہ یہاں آپ کی کال ہو رہی ہے تو یہاں پر بھی آپ کوئی کوشچن پوچھ سکتے ہیں, تو اس میں 666-22-107 پر. جی ڈسٹینس جیسے کہ ڈاکٹر صاحب نے ہمیں بتایا کہ ڈائگنوسس کا اور ڈیٹیل میں ہمیں بتا رہے ہیں, تو آپ کی کوئی بھی کوشچن ہو تو آپ ضرور پوچھیے. جی ڈاکٹر صاحب,
0: تو اس کے بعد اگلا سٹیپ یہ ہوتا ہے کہ بیسیکلی کیا ٹریٹمنٹ کیا ہے.
1: جی ڈاکٹر صاحب ایک ہم اپنے ڈسٹینس کی طرف چلیں گے. جی السلام علیکم. جی الحمد للہ ٹھیک ہیں, ہیلتھ گائیڈ, اور آج ہم بات کر رہے ہیں نیک پین کے بارے میں. ہمارے ساتھ ہیں ڈاکٹر ارشد اور ارشد علی, کنسلٹنٹ ہیں, نیورو سرجن ہیں. کیا سوال پوچھنا چاہیں گے؟
3: ویلکم ڈاکٹر صاحب, میرا نام شعیب ہے. میں کافی عرصے سے فیل کر رہا ہوں, دو تین سالوں سے, میں جب سوتا ہوں رائٹ پہ یا لیفٹ پہ تو میں اپنا بازو جو ہے وہ اپنے سر کے نیچے رکھ کے نہیں سو سکتا. مجھے شدید قسم کی نمنس ہوتی ہے اور میں ایسے گھبرا کے اٹھتا ہوں اور نیک میں بھی پین ہوتی ہے. نمنس ایسے ہوتی ہے کہ میرے بازوؤں میں کہ پورا بازو جو ہے نا وہ کافی دیر تک جو ہے وہ ایسے لگ رہا تھا جیسے پیرالائز ہو گیا یا کیا. تو مجھے کیا کون سے مطلب کیا کرنا چاہیے, کس طرح کنسلٹ کرنا چاہیے, اور مجھے آپ مشورہ دیں. مجھے میں یعنی کہ دو تکیے رکھ کے نا میں لیٹتا ہوں, اور ظاہر ہے تھوڑا تکیہ چھوٹا ہو تو پھر میں مجھے اپنا بازو نیچے رکھنا پڑتا ہے اپنے سر کے, تو وہ میں کرتا ہوں تو مجھ سے پھر تھوڑی دیر میں ایک دم جو ہے نا جلدی سے مجھے نمنس شروع ہو جاتی ہے, وائس ایسا پوری باڈی کی طرف جاتی ہے. تو میں اونچائی پہ لیٹوں اور میرا ہاتھ کہیں پہ بھی ٹچ نہ ہو تو پھر کچھ گھنٹے میں سو لیتا ہوں.
0: آپ شعیب صاحب, آپ کو لگتا ہے کہ ہو سکتا ہے کہ آپ کو ڈسک پرابلم ہے, لیکن مائل ڈسک ہے پرابلی, اور ایک خاص پوزیشن میں ہے جب آپ جاتی ہیں لیٹنے کے دوران, اس وقت وہ نرو جو ہے وہ آپ کی ڈسک اس کو ٹچ کرتی, ٹھیک ہے. اس دوران آپ کو یہ سنسیشن فیل ہوتی ہے, اور پہلے تو چیز یہی ہے کہ مین آپ کو کنٹینیوس, چونکہ آپ کو انوالومنٹ نہیں ہے اس کی, یہ خاص پوزیشن میں ہے آپ کی
3: رائٹ یا لیفٹ پہ ہے.
0: جی تو آپ کو جو ہے
3: جب بھی بازو اپنا ہاتھ نیچے رکھوں نہ سر کے یا ایسے اس بازو کے اوپر لیٹوں تو میں نہیں لیٹ سکتا.
0: اس میں تو جیسے میں نے بتایا کہ ایک تو چیز ہے کہ ڈائگنوسس کر سکتے ہیں ہم, ایم آر آئی کر سکتے ہیں, لیکن ایم آر آئی کی ایسا ضرورت نہیں ہے. ایم آر آئی کر بھی لیں پھر بھی پلان سیم ہی رہے گا. پلان یہ ہے کہ آپ اگر نیک کی ایکسرسائز شروع کر دیں کچھ, اور اپنے مسل کو اسٹرینتھن کریں گے, ٹھیک ہے نا, اس سے یہ سمٹم ڈسپیئر ہو جائیں گے. دیٹس ون تھنگ. رات کو جب آپ لیٹیں تو جو ہمارے سر کے اور شولڈر کے درمیان ایک گیپ آتا ہے, اس کے لیے کچھ اسپیشل پلو یا کوئی ایسا رول کر کے آپ رکھ سکتے ہیں, ٹھیک ہے نا. اور زیادہ ہائٹ کا یوز نہ کریں پلو, कम हाइट का यूज करें पिलो ठीक है ना
3: अच्छा
0: तो ये जो गैप होता है उसकी वजह से गर्दन जो है ये तो नीचे की तरफ चली जाती है ऊपर की तरफ चली जाती है अगर आपका पिलो लो है तो नीचे चली जाएगी अगर हाई है तो ऊपर चली जाएगी उससे दोनों साइड पे कंप्रेशन हो सकता है लेकिन अगर आप उसको बॉडी की बिल्कुल अलाइनमेंट में रखेंगे ठीक है ना तो हो सकता है लेकिन इसको जो आपकी प्रिवेंशन का जो एलिमेंट है वो आपकी एक्सरसाइज है सो इफ यू स्टार्ट डूइंग सम एक्सरसाइजेस ओके इन योर एंड बिकम ए पार्ट ऑफ योर डेली रूटीन योर मसल गेट स्ट्रेंथन आई कैन रीअश्योर यू कि दिस सिम्पटम विल डिसअपीयर एंड इट विल नॉट प्रोग्रेस इन फ्यूचर
1: डॉक्टर साहब इसके लिए उन्हें फिजियोथेरेपी के पास जाना होगा या क्या
0: नहीं फिजियोथेरेपी जो है वो तो मीन आपको गाइड कर सकते हैं टेम्पररीली ठीक है ना लेकिन आजकल मीन आप जिम में जाके या घर पे यूट्यूब पे आपको ऐसी एक्सरसाइज मिल जाती हैं जो आप घर पे इजीली कर सकते हैं
3: मतलब आई वाज थिंकिंग के ब्लड टेस्ट कोई ऐसा करने की जरूरत नहीं है राइट
0: नहीं नहीं ब्लड टेस्ट ऐसा कुछ स्पेसिफिक नहीं है अगर इसका करना है तो नेक का जो है एमआरआई करके उससे डायग्नोसिस बनता है
3: अच्छा वैसे अगर मैं गाड़ी में भी थोड़ी देर वेट कर रहा हूं ना अगर मैं तो गाड़ी में भी लेट हूं ना और राइट या लेफ्ट पे ओके लेट हूं तो मैं अपना बाजू नहीं रख पाता
0: जी जी
3: क्योंकि गाड़ी में भी थोड़ा सा पीछे जो ही बाजू रखता हूं मुझे एकदम नमनेस स्टार्ट होती है
0: जी जी बिल्कुल वो सेंट्रल डिस्क है आपको तो वो आप राइट साइड पे हो या लेफ्ट साइड पे हो दोनों साइड पे हो सकती है वो ठीक है ना और ये पोजीशन से रिलेटेड है क्योंकि जब आप नेक मूव करते हैं तो वो एक साइड पे जो है ना कंप्रेशन ज्यादा हो जाती है तो इससे रिलेटेड है ठीक है ना इस स्टेज पे मेरे ख्याल में एमआरआई की अभी ज़रूरत नहीं है आप अगर ये कुछ प्रिवेंटिव मेजर्स ले लेंगे तो आई थिंक इट विल बी फाइन
3: इंशाल्लाह थैंक यू सर थैंक यू सो मच
1: जी अपना ख्याल रखिएगा ओके अल्लाह हाफिज जी सब बिल्कुल ये टिपिकल केस जैसे आप हमें बता रहे थे कि किस तरह से जो है वो नर्व वगैरह कंप्रेस होती
0: है तो काफी कॉमन सिम्पटम काफी मींस वन ऑफ द मोस्ट कॉमन प्रॉब्लम यू वी हील हियर फ्रॉम फैमिली फ्रेंड्स एवरीवेयर ओके एंड आई यूजुअली कीप ऑन रिसीविंग एज वेल मीन एमआरआईज कि जी आपका कमेंट क्या है इसके ऊपर तो ये बड़ा इंपॉर्टेंट है और इसमें मैं आपको एक गुड न्यूज़ दे दूं कि अगर डिस्क है भी सही और आपको पेन है भी सही और कुछ सिम्टम डिवेलप भी हो रही है तो 80-90% ऑफ द केसेस में आपको कोई सर्जरी की ज़रूरत नहीं पड़ती आपको सिंपल एक्सरसाइज फिजियोथेरेपी और मेडिसिन से ये कंट्रोल हो सकता है सब कुछ
1: जी डॉक्टर साहब जो कॉलर जो लगाते हैं या कुछ अफराजी कंप्लेन करते भी हमें दिखाई देते हैं कि कॉलर से ज़्यादा जो है एग्रीवेट हो गई पेन या वो तो बाद में मगर ये कि कब किन पोजीशन पर या कौन क्या क्या सिम्टम्स हों तो कॉलर जो है आप प्रिस्क्राइब करते हैं
0: अगर आप मुझसे पूछें तो आई एम अगेंस्ट कॉलर क्योंकि कॉलर जो है बेसिकली आपको एक स्पेसिफिक पोजीशन में फिक्स कर देते हैं
1: जी
0: और आप उसकी वजह से साइकोलॉजिकली अपनी गर्दन भी नहीं हिलाते तो हमारा जैसे मैंने इम्प्रेस आई एम स्ट्रेसिंग अपॉन टू स्ट्रेंथन योर मसल तो अगर आप मसल यूज नहीं करेंगे तो वीक हो जाएगा तो जब आप कॉलर रिमूव करते हैं योर पेन गेट वर्स बिकॉज योर मसल आर नाउ यू आर नॉट यूज्ड फॉर लॉन्ग टाइम सो कॉलर यूज करने के बजाय आप एक्सरसाइज करें इन द बिगनिंग जस्ट neck movement tone up your muscles and then once muscles are tone up in a week or 2 weeks then gradually you know you can give some resistance exercises
1: to log sab agar aisa hai to phir kyun itni zyada practice hai collars ki neck collars jo hain
0: wo collar ki practice us surat mein hoti hai ki agar aapko pehle se wahan pe koi injury hai us injury ko heal karne ke duran aap collar de sakte hain
1: theek
0: lekin ye इंजरी नहीं है ये तो एक प्रोसेस है और जो मंथ्स एंड वीक्स पे चल रहा है तो आप कितना अरसा कॉलर पहनेंगे और जितना ज़्यादा अरसा आप पहनेंगे कॉलर उतना आपका मसल जो है वो डिसयूज होगा
1: ठीक
0: जब यूज नहीं होगा तो इट गेट वीकर
1: जी इसका मतलब ये सब डिपेंड्स ऑन द कॉज
0: या ऑफ कोर्स खास तौर पे कॉलर हम अमूमन इंजरीज ट्रॉमा हुआ है या एक्सीडेंट हो गया है उस सूरत में हम कॉलर देते हैं ताकि खास पीरियड के लिए कि इस दौरान जो है हीलिंग प्रोसेस मुकम्मल हो जाए
1: ठीक के इसके अलावा जैसे मेडिसिन वगैरह वो दी जाती हैं एनाल्जेसिक वगैरह आप देते हैं सर्जरी की तो हम बात करेंगे मगर यह कि वो डिटेल में कि क्या क्या कंडीशन होती इसके जो ट्रीटमेंट आप शुरू करते हैं जैसे स्टार्ट तो वो कैसे
0: زیادہ تر جو ہمارے پاس مریض ہوتے ہیں ظاہر بات ہے اگر وہ پین کے ساتھ آیا ہے تو سب سے پہلے ہم اس جو ہمارا پہلا جو سٹیپ ہوتا ہے وہ پین ختم کرنا ہے ٹھیک ہے نا
1: جی
0: تو اس پین کو ختم کرنے کے لیے ہمارے پاس ڈفرینٹ موڈیلٹیز ہیں ایک موڈیلٹی آپ سمجھ لیں کہ ہمارے پاس میڈیسنس ہیں
1: جی
0: دوسری موڈیلٹیز جو ہیں اس میں آپ کہہ سکتے ہیں کہ ایک تھراپی جس کو ہم کہتے ہیں ٹینس تھراپی ٹرانس ایپیڈرمل نرو اسٹیمولیٹر جیسے سائنٹیفک تھراپی ہے جی ٹینس تھراپی یہ جو ہے بیسیکلی ایک چھوٹا سا ڈیوائس ہوتا ہے اور اگر ہم اس کے جیسے ای سی جی کے دو الیکٹروڈ ہوتے ہیں آپ ان کو چند سینٹی میٹر اپارٹ لگائیں اس ایریا پہ جہاں سے آپ کو پین ڈیولپ ہو رہی ہے تو یہ ڈیوائس جو ہے چینج کر دیتا ہے آپ کی سینسیشن کو
1: ٹھیک
0: تو آپ کو جو اسپائنل کارڈ ہے یا برین جو ہے وہ پین کو پرسیپٹ نہیں کرتا
1: اچھا ٹھیک
0: تو آپ کا پین جو ہے وہ ٹھیک ہو جاتا ہے وہ ڈیوائس آپ جو ہیں گھر پہ بھی یوز کر سکتے ہیں اپنے آفس میں یوز کر سکتے ہیں اسے بیٹری آپریٹڈ ڈیوائس اٹس اے ویری یوزفل تھنگ
1: ٹھیک
0: ٹھیک ہے نا جب آپ کا پین جو ہے وہ ٹھیک ہو جاتا ہے جس کے لیے عموماً ہم دو یا تین ہفتے کا پیریڈ دیتے ہیں
1: اچھا ٹھیک
0: ہے اس کے بعد پھر اگلا اسٹیپ جو ہے کہ آپ اب اس کو کیسے پریونٹ کرنا ہے فیوچر میں کہ دوبارہ نہ ہو اوکے سو اس کے لیے پھر نیکسٹ اسٹیپ یہ ہے کہ آپ کو ہم ایکسرسائزز بتاتے ہیں کہ یہ ایکسرسائزز کریں اس سے نیک کے مسل اسٹرانگ ہوں گے اگر اس سے آپ کی جو ڈسک پہ ہے پریشر کم ہوگا اور ڈسک جو ہے دوبارہ شرنک ہو جاتی
1: ہے
0: آپ یہ سمجھ لیں کہ ایک دفعہ ڈسک نکل گئی ہے اس کا یہ مطلب نہیں ہے کہ وہ پرماننٹ نکل گئی ہے
1: جی
0: اٹ کین شرنک بیک اوکے اینڈ اٹ گوز بیک اینڈ یور نرو گیٹ ریلیزڈ اور آپ کا پین ٹھیک ہو جاتا ہے
1: اچھا ٹھیک
0: ٹھیک ہے نا لیکن اگر آپ پریونٹیو میئر نہیں لیں گے اور دوبارہ اسی روٹین میں دوبارہ جائیں گے سو دیر از آلویز رسک اٹ کین کم بیک
1: ٹھیک
0: اینڈ اٹ کین کنٹینیوسلی اگر آپ دو یا تین دفعہ تو الٹیمیٹلی دین یو ول اینڈ اپ ہیونگ سم تھنگ سیریس ویکنیس ان یور ہینڈ اور آرم اوکے تو وہ ہو سکتا ہے
1: یہاں پر جیسے کہ آپ کی کلینک میں تھوڑا سا پوچھنا چاہوں گی کہ کس ٹائپ کی زیادہ جو کیا کازز ہیں کہ نیک پین کے ساتھ پیشنٹس آتے ہیں آپ کے پاس
0: زیادہ تر ہاں میں نے بتایا اب تو ڈسک ڈیجنریشن ہے ٹھیک ہے نا وہی کامن کاز ہے ٹھیک ہے نا ٹراما تو ایک علیحدہ چیز ہے لیکن زیادہ تر جو ہے ڈیجنریشن اور وہ یہی ہے کہ بیسیکلی آپ سیڈنٹری لائف اسٹائل ہے کمپیوٹر یوز ہے ڈیوائس یوز ہے ٹھیک ہے نا آل آف اس mean we are actually habit of using laptops and all those things aur usme hamari jo posture hai neck ki wo bahut important hai posture jo hai wo change aise agar aap long hour ke liye baithe aur aapka computer aapki jo eyes ke level pe nahi hai niche hai ya upar hai so you unknowingly aapke muscle jo hain wo us posture mein rehte hain for hours
1: theek hai
0: ٹھیک ہے نا اس سے جو مسل ہیں وہ ویک ہوتے ہیں اور اس کا جو سٹریس جو ہے وہ سارا آپ کی جو بونز ہیں اور ڈسک پہ آتا ہے
1: ٹھیک تو یہ اس وجہ سے جو ہے وہ
0: اسی لیے آپ نے جو سوال کیا ہے کہ موسٹ کامن کاز یہ ہے کیونکہ اس کی وجہ سے جو ہے ڈی جنریشن کا پروسیس جو ہے وہ زیادہ فاسٹ ہو جاتا
1: ٹھیک ہے
0: سو آپ ارلی ایج میں بھی آپ کو یہ پرابلم شروع ہو جاتی
1: ٹھیک ٹھیک اس میں پوسچر جو ہے بہت اہم ہے کب جب ہم اگر بیک پین کی بات کرتے ہیں اس میں بھی ہم نے کہا کہ پوسچر جو ہے اور یہ تو صاف دکھائی دیتا ہے کہ جیسے اگر ایک سائٹ پر کوئی فون کال بھی ریسیو کر رہے ہیں کچھ افراد کو دیکھا ہے کہ صرف ایک ہی سائڈ پہ جھک کے تو مسل جو ہیں سارے ایک سائڈ سے وہ اسٹریچ ہوتے ہیں دوسرے پہ ورک آؤٹ کرنے کے لیے
0: جی بالکل ہیلدی لائف اسٹائل از ویری امپورٹنٹ ٹھیک ہے نا اگر آپ کو ہیلدی لائف اسٹائل ہے سو آپ کی بہت سی چیزیں جو ہیں وہ آٹومیٹکلی باڈی ایڈجسٹ کر لیتی
1: ٹھیک جی اور لسنرز یہ بہت اہم پوائنٹس ڈاکٹر بتا رہے ہیں اور ساتھ یہ بھی ہے جو کہ بہت اچھی بات ہے کہ اس میں بہت زیادہ ٹریٹمنٹ کی بھی ضرورت نہیں ہے ہمارے اپنے لائف اسٹائل کی بہت زیادہ اہمیت ہے
2: کبھی بھی اور کہیں بھی آپ سن سکتے ہیں FM 107 لاگ ان ٹو آور ویب سائٹ urduradio.qa اور ڈاؤن لوڈ دی ایپ QMC ناؤ
4: FM 107 پر اپنا بزنس ایڈورٹائز کرنے کے لیے
5: آج ہی رابطہ کریں
4: ہماری قطر میڈیا کارپوریشن کی مارکیٹنگ ٹیم سے कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qc